0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज बुध है, सफ़र की 7 और जुलाई की 22 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर आज़म ने खित्ते में अमन और इस्तेहकाम के लिए पाकिस्तान के मजबूत अज़्म का अयादा किया है। ईरान के वज़ीर दाखला ने खित्ते में कशीदगी में कमी और क़याम अमन के लिए पाकिस्तान के अहम सिफारती किरदार को सराहा है। नायब वज़ीर आज़म मनीला में होने वाले आसियान रीजनल फोरम के 33वें वज़ारती इजलास में पाकिस्तान के वफ़द की क़यादत के लिए फिलिपाइन रवाना हो गए हैं। पाकिस्तान और अमरीका ने दो तरफा माशी तआवुन को मजीद मुस्तहकम करने और अहम मनसूबों को फरोग देने के अज़्म का अयादा किया है। गजा में इसराइल के 3 अलग अलग हमलों में मजीद 12 फलस्तीनी शहीद हो गए हैं। पाकिस्तान और जनूबी अफ्रीका की 19 साल से कम उम्र खवातीन टीमों के दरमियान 5 मैचों की सीरीज का 4th T20 आज कराची में खेला जाएगा। और अब खबरों की तफसील। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने इस बात पर जोर दिया है कि पाकिस्तान दयानतदार, मुखलिस, सालिस और सहूलतकार के तौर पर अपना किरदार जारी रखेगा। उन्होंने खित्ते में अमन और इस्तेहकाम के लिए पाकिस्तान के मजबूत अज़्म का भी अयादा किया। ये बात उन्होंने ईरान के वज़ीर दाखला इस्कंदर मोमिनी से इस्लामाबाद में मुलाकात के दौरान कही। मुलाकात में वज़ीर आज़म ने खलीजी खित्ते में हालिया कशीदगी पर गहरी तशवीश का इजहार किया और तमाम फरीकों पर जोर दिया कि वे तहम्मुल से काम लें और ऐसे इकदामात से गुरेज करें जो खित्ते को मजीद गैर मुस्तहकम कर सकते हैं। वज़ीर आज़म शहबाज शरीफ ने रवां माह के आगाज में तेहरान के अपने दौरे का जिक्र किया, जहां वो मरहूम रहबर आला आयतुल्लाह सईद अली खामनाई की नमाज जनाजा में शिरकत के लिए गए थे। उन्होंने रहबर आला सैयद मुश्तबा हुसैनी खामनाई और सदर डॉक्टर मसूद पज़िश्कियान के लिए एहतराम और नेक ख्वाहिशात का इजहार भी किया। ईरान के वज़ीर दाखला ने वज़ीर आज़म, नायब वज़ीर आज़म इसहाक़ डार और फील्ड मार्शल सैयद आसिम मुनीर की मुसलसल सालिसी की कोशिशों को सराहा, जिनके नतीजे में इस्लामाबाद मफाहमती यादाश्त तय पाई। बरी फौज के सरबराह और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सैयद आसिम मुनीर से ईरान के वज़ीर दाखला इस्कंदर मोमिनी ने रावलपिंडी में मुलाकात की। मुलाकात के दौरान बाहमी दिलचस्पी के उमूर, खित्ते, दोनों ममालिक की सिक्योरिटी और सरहदी इंतजाम को मौसर बनाने पर तबादला ख्याल किया गया। ईरानी वज़ीर दाखला ने खित्ते में कशीदगी कम करने, हालात को बेहतर बनाने और अमन के क़याम में पाकिस्तान की मुसलसल कोशिशों और अहम सिफारती किरदार को सराहा। मुलाकात के आखिर में इस अज़्म का अयादा किया गया कि खित्ते की सलामती और बाहमी खुशहाली के लिए करीबी राबते और मुश्तरका तआवुन का सिलसिला जारी रखा जाएगा। पाकिस्तान और ईरान ने तालीम और साइंसी शोबों में दो तरफा तआवुन बढ़ाने पर इत्तफाक किया है। यह इत्तफाक पाकिस्तान के दौरे पर आए हुए ईरान के वजीर साइंस, तहकीक और टेक्नोलॉजी डॉक्टर हुसैन सिमाई सराफ और वफाकी वजीर तालीम डॉक्टर खालिद मकबूल सिद्दीकी के दरमियान इस्लामाबाद में मुलाकात में हुआ। फरीकैन ने तलबा, मुहक्किकीन और तालीमी बिरादरी के बाहमी मफाद के लिए इदारा जाती शराकत दारी को मजीद वसअत देने के आज़म का अयादा किया। नायब वज़ीर आज़म और वज़ीर ख़ारजा इसहाक़ डार कल फिलिपाइन के शहर मनीला में होने वाले आसियान रीजनल फोरम के 33वें वज़ारती इजलास में पाकिस्तान के वफ़द की क़यादत के लिए इस्लामाबाद से रवाना हो गए हैं। आला सतह के इजलास में आसियान रीजनल फोरम के 27 रुकन ममालिक के वज़राए ख़ारजा और नुमाइंदे शिरकत करेंगे। आसियान के सेक्रेटरी जनरल भी इजलास में मौजूद होंगे। नायब वज़ीर आज़म आसियान रीजनल फोरम के वज़ारती इजलास में एशिया बहरुल काहिल के खित्ते को दरपेश सियासी और सिक्योरिटी के मसाइल पर होने वाली बातचीत में हिस्सा लेंगे। इजलास में मुसलसल मुज़ाकरात और सिफारतकारी के जरिए अमन, इस्तेहकाम और बाहमी तआवुन को फरोग देने पर खास तवज्जो दी जाएगी। इसहाक़ डार इजलास के मौके पर फिलिपाइन के अपने हम मनसब और दीगर अहम शख्सियात से भी दो तरफा मुलाकातें करेंगे। پاکستان اور برطانیہ نے ترقیاتی شراکت داری کو مزید مضبوط بنانے اور معاشی اصلاحات کی رفتار تیز کرنے کے عزم کا اعادہ کیا ہے۔ اس بات کا اظہار اقتصادی امور کے وزیر احد چیمہ اور برطانیہ کے فورن کامن ویلتھ اینڈ ڈیولپمنٹ آفس کے ڈیولپمنٹ ڈائریکٹر سیموئل ڈاک کے درمیان اسلام آباد میں ملاقات میں کیا گیا۔ احد چیمہ نے پاکستان کے تصویراتی اقدامات کی یونٹ کے لیے ادارہ جاتی اصلاحات اور پالیسیوں کے نفاذ میں فورن کامن ویلتھ اینڈ ڈیولپمنٹ آفس کی قیمتی معاونت کو سراہا۔ انہوں نے ادارہ جاتی اصلاحات کو آگے بڑھانے کے لیے حکومت اصلاحات یونٹ کی معاونت کی بھی تعریف کی۔ سیموئل ڈاک نے اہم شعبوں میں جاری تعاون کے ذریعے پاکستان کی ترقیاتی ترجیحات کی حمایت جاری رکھنے کے لیے برطانیہ کے عزم کا اعادہ کیا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وفاقی وزیر خزانہ اور محصولات محمد اورنگزیب نے امریکی وزیر خزانہ سکاٹ بیسنٹ سے ملاقات کی۔ ملاقات میں وزیر خزانہ نے امریکی ہم منصب کو پاکستان کے میکرو اکنامک استحکام سے پائیدار اور برآمدات پر مبنی ترقی کے سفر سے آگاہ کیا۔ انہوں نے علاقائی صورتحال کے پاکستانی معیشت پر منفی اثرات کو بھی اجاگر کیا۔ وزیر خزانہ نے پاکستان کی بین الاقوامی سرمایہ منڈیوں تک بہتر رسائی، زر مبادلہ کے ذخائر میں بہتری کے حوالے سے امریکی تعاون کی درخواست کی۔ فریقین نے دو طرفہ معاشی تعاون کے فروغ، پاکستان میں امریکی سرمایہ کاری میں اضافے اور تصویراتی منصوبوں کی پیش رفت کو یقینی بنانے کے عزم کا اظہار کیا۔ چیف جسٹس جسٹس جاہیا آفریدی نے ترکیہ کے ساتھ عدالتی اور قانونی تعاون کو مزید مضبوط بنانے کے لیے پاکستان کے عزم کا اعادہ کیا ہے۔ یہ بات انہوں نے استنبول بار ایسوسی ایشن کے وفد سے ملاقات کے دوران کہی، جس نے اسلام آباد میں ان سے ملاقات کی۔ چیف جسٹس نے کہا کہ پاکستان عدالتی انتظام اور قانونی اصلاحات کے شعبے میں ترکیہ کے تجربات سے فائدہ اٹھایا ہے۔ انہوں نے دونوں ممالک کی قانونی برادریوں کے درمیان بڑھتے ہوئے تعاون کا خیر مقدم کیا ہے۔ آئندہ ماہ کی 5 تاریخ کو یوم استحصال بنانے کی تیاریوں کا جائزہ لینے کے لیے وفاقی سیکرٹری برائے امور کشمیر اور گلگت بلتستان کامران رحمان خان کی زیر صدارت اسلام آباد میں ایک اجلاس ہوا۔ اس موقع پر سیکرٹری نے کہا کہ اس سال یوم استحصال پہلے سے زیادہ مؤثر اور بھرپور انداز میں منایا جائے گا۔ اجلاس میں مجموعی منصوبے کا جائزہ لیا گیا اور اس عزم کا اعادہ کیا گیا کہ 5 اگست کی اہمیت کو قومی اور بین الاقوامی سطح پر مربوط آگاہی مہم کے ذریعے اجاگر کیا جائے گا۔ یوم استحصال ہر سال 5 اگست کو بھارت کے 2019 کے دفعات 370 اور 35A کے ذریعے جموں کشمیر کو حاصل خصوصی آئینی حیثیت کو ختم کر دیا تھا۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ وزارت توانائی کے مطابق پیٹرول کی قیمت میں 4.93 روپے فی لیٹر اضافہ کیا گیا ہے، جس کے بعد پیٹرول کی نئی قیمت 320.73 روپے فی لیٹر ہو گئی ہے، جبکہ 7.15 روپے فی لیٹر اضافے کے ساتھ ہائی سپیڈ ڈیزل کی نئی قیمت 367.21 روپے فی لیٹر مقرر کی گئی ہے۔ غزہ میں اسرائیل کے 3 الگ الگ حملوں میں ایک ہی خاندان کے 6 افراد سمیت کم از کم 12 فلسطینی شہید ہو گئے۔ غزہ کی وزارت صحت کے مطابق گزشتہ سال اکتوبر میں اسرائیل اور حماس کے درمیان جنگ بندی کے نفاذ کے بعد سے اب تک اسرائیلی حملوں میں کم از کم 1168 فلسطینی شہید ہو چکے ہیں۔ پاکستان اور جنوبی افریقہ کی 19 سال سے کم عمر خواتین ٹیموں کے درمیان 5 T20 میچوں کی سیریز کا 4th میچ آج کراچی میں کھیلا جائے گا۔ میچ شام 7 بجے شروع ہوگا۔ جنوبی افریقہ کو سیریز میں 2-1 کی برتری حاصل ہے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران خیبر پختونخوا، کشمیر، اسلام آباد، پنجاب، شمال مشرقی بلوچستان اور گلگت بلتستان میں تیز ہوائیں چلنے اور وقفے سے گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 24 ڈگری سینٹی گریڈ، لاہور 27، کراچی 29، پشاور 26، کوئٹہ 23، گلگت اور مظفرآباد 21، جبکہ مری میں 15 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، بارہمولہ، جموں، لہ، پلوامہ، اننت ناگ اور شوپیاں میں متلا ابر آلود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ اور بارہمولہ میں 19 ڈگری سینٹی گریڈ، جموں 25، لہ 9، جبکہ پلوامہ اور شوپیاں میں 18 ڈگری سینٹی گریڈ رہا۔ آخر میں اہم خبروں کا خلاصہ ایک بار پھر سن لیجیے۔ وزیراعظم نے خطے میں امن و استحکام کے لیے پاکستان کے مضبوط عزم کا اعادہ کیا ہے. ایران کے وزیر داخلہ نے خطے میں کشیدگی میں کمی اور قیام امن کے لیے پاکستان کے اہم سفارتی کردار کو سراہا ہے. نائب وزیراعظم منیلا میں ہونے والے آسیان ریجنل فورم کے 33ویں وزارتی اجلاس میں پاکستان کے وفد کی قیادت کے لیے فلپائن روانہ ہو گئے ہیں. پاکستان اور امریکہ نے دو طرفہ معاشی تعاون کو مزید مستحکم کرنے اور اہم منصوبوں کو فروغ دینے کے عزم کا اعادہ کیا ہے. غزہ میں اسرائیل کے 3 الگ الگ حملوں میں مزید 12 فلسطینی شہید ہو گئے ہیں. پاکستان اور جنوبی افریقہ کی 19 سال سے کم عمر خواتین ٹیموں کے درمیان 5 میچوں کی سیریز کا 4th T20 آج کراچی میں کھیلا جائے گا. اور اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: वेलकम बैक, मैं हूँ आपकी दोस्त आपकी होस्ट आरजे वजी आसिम। प्रोग्राम है लेडीज लाउंज। जी हमें हमारे सुनने वालों ने जिन्होंने हमें FM 101 के ऑफिशियल पेज पे ज्वाइन किया है उनके साथ साथ कमेंट्स शामिल कर लेती हूँ। शायर कसूर खरल से हमें ज्वाइन किया है, कहते हैं अस्सलाम वालेकुम, कैसे हैं आप? माशाल्लाह आउटस्टैंडिंग शो, थैंक यू वेरी मच। और उन्होंने कहा है मैं लिसनर क्लब कसवर खरयाल से बात कर रहा हूँ फ्रॉम कबीरवाला, आपने इतनी दूर से हमें ज्वाइन किया, थैंक यू वेरी वेरी मच। और मंजूर सुल्तान ने कहा है माशाल्लाह। और रमज़ान गुजर ने कहा है गुड गुड मॉर्निंग लाहौर, थैंक यू वेरी वेरी मच। और मलिक मोहम्मद आदिल ने हमें मैसेज किया है, आपका बहुत बहुत शुक्रिया। रियाज भट्टी ने भी हमें मैसेज किया है, मैं अब जो नए लिसनर्स हैं उनके भी साथ साथ मैसेजेस प्रोग्राम में शामिल करती रहूँगी जैसे जैसे जो है ना अपलोड होते रहेंगे। हाँ जी, रजा चौधरी ने कहा है किसी को इतना मजबूर नहीं करना चाहिए कि वो अपनी खामोशियाँ तोड़ कर लफ्ज़ों से तुम्हारी धज्जियाँ उड़ा दें। जी तो मैं एक्चुअली ये बात करना चाह रही थी कि जो आपके अंदर की छोटी छोटी जो दिल में बातें होती हैं ना उनको कर लेना चाहिए, क्योंकि जब आप अपने अंदर की बातों को ज़्यादा दबाते हैं तो वही रीज़न बनता है हमें हार्ट अटैक का, हाई ब्लड प्रेशर का, स्ट्रेस एंग्जाइटी इन्हीं चीज़ों से ना डिवेलप होती है। तो आपने जो है ना ज़रूर अपने दोस्तों के करीब रहना है या अपनी अम्मी से अबू से या अपने बहन भाइयों से एक स्ट्रॉन्ग बॉन्ड बना के रखना है, क्योंकि इन द एंड आपके दोस्त बिल्कुल काम नहीं आते, ठीक है? काम को लाता है आपके दोस्त, ठीक है? और अभी आप जिनके साथ बैठ के ना गर्मा गर्म चाय पी रहे हैं और गर्मा गर्म पकौड़े खा रहे हैं ना, वो है आपके अपने जो आपको अपना टाइम देते हैं। सबसे एक्सपेंसिव चीज जो आजकल आप किसी को दे सकते हैं ना वो है आपका टाइम। सो टाइम इज मनी, तो टाइम को आपने जाया नहीं करना है। हमारे साथ एक कॉलर है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम फरी जी, कैसे हैं आप? वेलकम टू द शो। अच्छा अच्छा, बिल्कुल बिल्कुल बिल्कुल, बहुत तेज बारिश हो रही है। बिल्कुल
1: तो आज हम ना अरबी हरीसा बनाएंगे, साथ पाकिस्तानी मीठे पूरे बनाएंगे।
0: क्या बनाएंगे सबसे पहले, क्या बोला आपने?
1: अरबी हरीसा।
0: क्या बात है, क्या बात है, क्या बात है, कर रहा है। बिल्कुल बिल्कुल बिल्कुल, ठीक हो गया, ठीक हो गया, ठीक है।
1: आधा किलो बोनलेस चिकन लेना,
0: ठीक है।
1: बोनलेस चिकन लेकर उसको धो के ना इसको ना प्रेशर कुकर में डाल देना है, इसके अंदर ना एक छोटा सा प्याज डालना है, चाहे पेस्ट बना के डाल ले, तो चार पांच जवे ना लहसुन के डालने हैं, थोड़ा सा अदरक डालना है,
0: ठीक है।
1: चाय के नमक का एक चम्मच डालना है, सफेद चम्मच डालना है नमक का, और साथ में ना वो मिर्ची डालनी है, मिर्ची पाउडर आता है ना एक, तो ब्लैक पेपर में आती है, तेल में भी आती है।
0: मेथी पाउडर डब्बे में मिलता है ना?
1: हाँ जी हाँ जी, वो डालना है, इसमें इसमें कलर वाली चीज नहीं डालनी है।
0: ओके ओके,
1: निकाल के ना तो इसके ना 5 मिनट में ना ये यगनी निकल आएगी,
0: ठीक है।
1: लगाएंगे तो इसको ना रेसे करनी है, इसमें तार तार बना के लगातार देनी है, जो यगनी है ना,
0: ठीक है,
1: इसके अंदर ही ना ये गंदम डालनी है, इसको गया नहीं करना, ये गंदम जो है ना इसके अंदर उबल जाएगी, जब इसको भी 5-10 मिनट की सीटी लगानी है, अच्छी तरह गल जाएगी ना तो इसको ना ब्लेंडर में डाल के ना पेस्ट बना लेनी है गंदम की,
0: ठीक है ठीक है।
1: और ऐसे किए हुए ये बड़े पतीले में डाल के ना तो उसमें दोनों को ना चीजों को मिक्स कर देना है, मीठे भी और गंदम भी,
0: ठीक है।
1: जैसे लिक्विड की शेड में आ गई ना थोड़ी गाढ़ी हो, ज्यादा पतली नहीं होनी चाहिए, थोड़े से ना इसके ऊपर ना वो डालना है कुकिंग ऑयल डालना है, अगर आपके पास जैतून का तेल है वो भी अच्छा है, अगर फ्रोली का है कोई भी है बेकिंग पकाने वाला या घी है घी डाल ले, कुछ भी डाल ले,
0: ठीक है ठीक है,
1: नहीं लगे नीचे नहीं लगे,
0: सही है।
1: गार्निश के लिए रख दे, थोड़े से जैतून डाल के रख दे, थोड़ा मिर्चून डाल दे, ये आपका बड़ा मजे का हरीसा तैयार है।
0: क्या बात है, तो आप इसे फिर अच्छी तरह घोटती भी है फिर एंड में?
1: वो घोटना वो जो पेस्ट बनेगी तो उसके अंदर इतना जोर नहीं ना, क्योंकि आजकल सोती का गैस की तो वो तो गैस चली जाएगी, उसको ज्यादा मिक्स करने के टाइम तक اپنا کام کریں جلدی جلدی.
0: کیا بات ہے کیا, گرمیوں میں ایسا ہی کام کرنا چاہیے.
1: دو کپ میدا لے لیں, آدھا کپ سوجی لینی ہے.
0: ٹھیک ہے,
1: ایک چمچ بیکنگ پاؤڈر ڈال کے نا تو اس کو نا مکس کرنا ہے, اس کے اندر نا کرشی چینی ڈالنی ہے.
0: کیا ڈالنی ہے؟ ٹھیک ہے ٹھیک ہے ٹھیک ہے.
1: ایک انڈا نا پھینٹ کے نا تو اس کے ساتھ میں اس کو نا میزے کو سارا مکس کرنا ہے. مکس کر کے نا اس کے اندر ایک چمچ نا اس کی بداموں کے ڈال لے, دو چمچ ڈال لے پیسے ہوئے بادام ڈال لے, تھوڑی سی سرسا ڈال لے, تھوڑے سے سفید تیل ڈال کے نا جیسے پکوڑا کا بیسن ہی بناتے ہیں ایسے مکسچر بن جائے گا.
0: جی جی جی جی.
1: تھوڑا سا گھی ڈال کے نا تو گھی گرم ہو جائے, تھوڑے تھوڑے نا تین تین یا چار چار نا پکوڑوں کی شے میں ڈال دے, ہلکی آگ سے پکانے ہیں, زیادہ نہیں کرنا کیونکہ یہ گولڈن ہو کے نا زیادہ پھر کالے کالے نا وہ خراب ہو جائے,
0: تھوڑے سے سخت بھی ہو جاتے ہیں. بالکل بالکل
1: ہو جائیں گے. اس کو پلیٹ میں ڈش آؤٹ کریں یا آج کی ڈش کے لیے نا آپ کے لیے کافی ہے. جلدی جلدی بنا لے, بارش ہو رہی ہے, بڑا مزہ آئے گا,
0: بڑا مزہ آئے گا.
1: تو بڑا اچھا ہے. تو سب سننے والے جسے بہن بھائیوں کو وہ سبھی سلام ہے, والوں کے لیے بھی دعا ہے. ابھی نا شمیم آپی بھی آئیں گی, انیلا بھی آئیں گی, سب کے لیے بہت ساری دعائیں. اللہ حافظ.
0: اللہ حافظ. اللہ حافظ. آپ کا بہت بہت شکریہ, آپ نے اتنی پیاری پیاری ریسیپیز ہمارے ساتھ شیئر کی, اتنی زبردست. اور واقعی جو میٹھے پورے ہیں اس کی تو کھانے کا کیا ہی بات ہے, بہت مزہ آتا ہے. اور جو حدیثے کے اندر نا چھوٹے چھوٹے کباب بھی بنا کے ڈالتے ہیں نا, وہ بھی بہت اچھے لگتے ہیں. السلام علیکم, کون ہے ہمارے ساتھ؟ بالکل ٹھیک ٹھاک, آپ کیسے ہیں؟ بہت بہت شکریہ. میں آج آپ کا بھی میسج جو پڑھ رہی تھی اس میں آپ نے کہا نا کہ جیسے کہ بہرے ہو جانا چاہیے.
2: ہاں ہم لوگ بھی سر بہر جا رہے ہیں آپ کی شو کرنے کے لیے, کیونکہ بہت خوشی ہوتا ہے جب آپ شو کرنے کے لیے آ جاتے ہو.
0: بالکل جی, دیکھیں آندھی ہو طوفان ہو بارش ہو ہم شو کرنے کے لیے پہنچ جاتے ہیں آپ کے لیے.
2: بالکل یہی بات جو ہے, آپ ہی بات یا پھر سر یہاں پہ بارش وغیرہ کچھ بھی نہیں ہوئے, بادل آ جاتے ہیں بس چلے جاتا ہے.
0: اچھا اچھا اچھا اچھا اچھا, لاہور میں تو بہت ٹھیک ٹھاک بارش ہو رہی ہے.
2: بس آپ لوگوں کے مزے انجوائے کرو, ہمارا بھی باری آئے گا.
0: ہاں بالکل بالکل بالکل بالکل بالکل.
2: آپ ہی کا اگر میں نزدیک ہوتا تو لاہور میں کنگ آپ کو اسٹیشن تک میں کیما والا سمبوسے اور دہی والا چٹنی اور چائے
0: بس بس اور چیزیں نہ بولنا. ہاں پہلے ہی پتہ ہے چائے اور سموسوں کے لیے تو ہم لاہوری ہمیشہ ریڈی رہتے ہیں, ہے نا. کوئی بات نہیں, اگلی دفعہ سے ہی ٹھیک ہے, اگلی دفعہ سے ہی آپ نے لاہور آ ہی جانا ہے. ٹھیک ہے نا, چلے جی, شکریہ شکریہ بہت بہت آپ کی پیار کا محبت کا, بہت شکریہ. اوکے جی, اللہ حافظ. جی
2: بارش کے حوالے سے بات کر رہا تھا.
0: ہاں جی ہاں جی بالکل بالکل بالکل.
2: ابھی بات لو جب بارش بہت زیادہ ہو جاتا ہے, سارے بزرگوں اور چھوٹوں بچوں کا نہیں خیال رکھنا چاہیے, بچوں کو جو ہے یہ گیموں کی طرف نہیں جانا چاہیے اور کمرے کے ساتھ کرو نہیں کر دینا چاہیے.
0: بالکل بالکل بالکل بالکل بالکل بالکل بالکل بالکل.
2: اوکے
0: اللہ حافظ, بہت شکریہ. جی وہ مجھے آج وہی جو ہے نا ان کی باتوں سے فری آپی بھی یاد آ گئی, وہ ہمیشہ نا وہ بھی تیار رہتی ہیں کہ میں آپ لوگوں کے لیے کچھ بنا کے لاؤں. آپ سب کے پیار کا محبت کا بہت بہت شکریہ. اور دیکھیں جو آپ جب مل بیٹھ کے جب آپ کھاتے ہیں نا اس کا مزہ ہی کچھ اور ہوتا ہے. ایک آپ اکیلے بیٹھ کے اپنے کمرے میں کھا رہے ہیں یا کہیں بھی کھا رہے ہیں تو چلیں وہ بھی ٹھیک ہے, لیکن آپ دیکھیں جب آپ کسی کے ساتھ مل بیٹھ کے کھا رہے ہوتے ہیں نا تو اس کی خوشی ہی کچھ اور ہوتی ہے, وہ ایموشنز وہ سینٹیمنٹس وہ ہوتے ہی کچھ اور ہیں.

0: जी अस्सलाम वालेकुम, कौन है हमारे साथ? हाँ जी वालेकुम अस्सलाम, कौन बात कर रही है, कहाँ से? फायजा?
1: हाँ जी,
0: हाँ जी फायजा, वेलकम टू द शो।
1: जबरदस्त शो और इतना मजा आ रहा है और बारिश में एंजॉय कर रहे हैं।
0: हाँ जी बिल्कुल बिल्कुल, बहुत जबरदस्त मौसम है। जल्दी से बता दो क्या कहना चाहोगी। अच्छा आपकी आवाज़ इतनी क्लियर नहीं आ रही है शायद बारिश की वजह से। हाँ जी बिल्कुल, जैसे कि उन्होंने कहा कि जी हम जो है हमेशा फ्रेश फ्रेश होते हैं। देखिए हम जो है ना, हम देखें अभी कितनी तेज़ बारिश है, बारिश हो तूफ़ान हो और अल्लाह कुछ और भी हो जाए ना। देखिए यहाँ पे जंग के हालात में भी FM 101 के स्टूडियोज़ में जो है ना शोज़ कंटिन्यू रहे हैं और आपको जो है ना हर खबर से आगाह करते रहे हैं। इसलिए चाहे जंग हो जाए और आंधी तूफ़ान बारिश कुछ भी हो, हम हमेशा जो है ना के लिए हाजिर होते हैं और हमेशा हमारी कोशिश होती है ज़बरदस्त शोज आप सबके लिए लेके आए। और जल्दी से हम जो है ना शामिल कर लेते हैं अपने सुनने वालों को जिन्होंने हमें FM 101 के फेसबुक पेज पे ज्वाइन किया है। अच्छा नहीं देखिए, जो बीवियाँ होती हैं ना सबकी बहुत प्यार करने वाली और ख्याल रखने वाली होती हैं। देखिए और एक तो पाकिस्तान में जितने भी एशियन कंट्रीज़ हैं वहाँ पे जो जॉइंट फैमिली सिस्टम का जो है ना सिस्टम, ये थोड़ा सा रोल ज़्यादा प्ले करता है आपकी जो मैरिज को, आपकी शादीशुदा लाइफ को ज़्यादा कॉम्प्लिकेटेड बनाने में। तो ऐसी इतनी कोई बात है नहीं, तो उसमें आपको कैसे टैकल करना है वो आपको थोड़ा सा सोच समझ के आगे देखना पड़ता है। जी कौन है हमारे साथ? अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, क्या कहना चाहेंगी? हाँ जी हाँ जी बिल्कुल, जैसे कि मैं ये बात करी थी कि आजकल ज़्यादातर हर ड्रामास में हमें यही देखने को मिलता है दूसरी शादी या अफेयर इस तरह से।
1: देखो मैंने तो जिसको भी जिसने दो शादियाँ की उसको खुशी नहीं
0: देखा, उसको
1: सुख में नहीं देखा है, उनकी लड़ाइयाँ झगड़े ही खत्म होते
0: हैं। बिल्कुल बिल्कुल बिल्कुल,
1: वक्त जा रहा है मौजूदा इसमें तो एक जो है ना वो भी रखनी जो ना बड़ी मुश्किल है।
0: बिल्कुल
1: महंगाई हो रही है, महंगाई तो दो को कहाँ से वो संभालेंगे, कहाँ से बच्चे पालेंगे, क्या करेंगे।
0: बिल्कुल बिल्कुल बिल्कुल,
1: लेते हैं दो दो शादी लेकिन बाद में बड़े मसले हो जाते हैं, बड़े मसाइल
0: हो जाते हैं।
1: एक ही अच्छी होती है,
0: होती है। बिल्कुल बिल्कुल बिल्कुल,
1: अब तो टाइम नहीं है गाने का।
0: हाँ जी बिल्कुल बिल्कुल बिल्कुल, जी जरूर जरूर। जी जी सबको सलाम, सबको सलाम। ओके जी ओके जी, अल्लाह हाफिज। जी रियाज भट्टी ने हमें मैसेज किया है, कहते हैं जियो जियो आरजे विजी आसिम रेडियो दीवानी, थैंक यू वेरी वेरी मच। आरजे वसीम अहमद ने हमें मैसेज किया है, सुपर कंटेंट, सुपर शो, सुपर सॉन्ग्स, थैंक यू वेरी वेरी मच, मीन्स अ लॉट। बहुत ज़बरदस्त आरजे हैं, हमेशा ज़बरदस्त शो करते हैं और उनका भी शो हमें बहुत बहुत लाइवली होता है। और हमें मैसेज किया है रियाज भट्टी ने हमेशा की तरह, और मंजर महमूद ने कहा है कामयाबी सिर्फ मंजिल तक पहुंचना नहीं होता बल्कि उस सफ़र में ख़ुद को बेहतर इंसान बना लेना है, क्योंकि वक्त गुजर जाता है दौलत भी ख़त्म हो जाती है मगर किरदार। बिल्कुल बहुत खूबसूरत बात कही आपने, और ऐसा ही होता है ज़िंदगी में कि बात सिर्फ मंजिल तक पहुंचने की नहीं होती, बात वो होती है कि आप रास्ते में आप जो मंजिल तक पहुंचने का सफ़र कैसे तय करते हैं, और वो जो मुश्किलें आती हैं ना वो जो आपको सिखाती हैं ना वही सारी ज़िंदगी आपको याद रह जाता है। तो एक कॉलर है हमारे साथ, अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम,
0: हाँ जी वेलकम टू द शो। हाँ जी क्या कहना चाहेंगे आप, जल्दी से टाइम बहुत कम है।
2: एहसन खान बात कर
0: रहा हूँ। हाँ जी बिल्कुल एहसन खान, आपको पहचान लिया। हाँ जी
2: बड़ी मुश्किल से कॉल मिली है, तो सबसे पहले तो आपका शुक्रिया कि आपने हमें भी मौका दिया। तो
0: नहीं नहीं बिल्कुल, हमारी हमेशा कोशिश होती है कि सबको जो है ना साथ साथ शामिल करें प्रोग्राम में।
2: आज शायद आप दोस्ती पे बात कर रही हैं।
0: हाँ जी बिल्कुल बिल्कुल,
2: تو دوستی تو ایک ایسا رشتہ ہے کہ جو اگر کسی انسان کے پاس دوست نہیں ہے تو میں کہتا ہوں وہ دنیا کا غریب شخص ہوگا.
0: بالکل بالکل بالکل, بہت بہت صحیح بات بولی آپ نے.
2: مجھے بہت بڑا مزہ آیا جب اپنی پنجابی اور اردو کا کمبینیشن کر کے لفظ بولا نا, چنگی چنگی بات کی
0: ہے.
2: تو اللہ کا شکر ہے
0: اصل میں ہر طرح کے لسنرز آتے ہیں, تو میں چاہتی ہوں کہ ہر قسم کا تڑکا نا ساتھ میں ایڈ ہو جائے.
2: ہاں جس دن آپ کو سرائیکی آ گئی نا مجھے بہت زیادہ خوشی ہوگی کہ کم از کم دو چار لفظ آپ سیکھ.
0: اچھا اچھا چلے ٹھیک ہے, آپ بتائیے نا, آپ کامنٹس میں لکھ دیجیے, میں نیکسٹ ٹائم پریکٹس کر کے آؤں گی. ہاں
2: چلو ٹھیک ہے, میں کوشش کروں گا.
0: ہاں ہاں ہاں ہاں ٹھیک ہے. آپ کو سرائیکی آتی ہے؟
2: میری مادری زبان سرائیکی ہے.
0: اچھا اچھا ٹھیک ہے ٹھیک ہے ٹھیک ہے, چلیں آپ ایک دو لفظ بتائیے گا, میں ضرور پریکٹس کروں گی.
2: تو اسی تھوڑی سی بات میں کرتا ہوں کہ اگر جڑے بندے دے دوست ہوندے ہیں نا, وہ بندے دا سارا سرمایہ ہوندے.
0: بالکل
2: بس میں بول دیا ہے تو
0: چلے جی,
2: کیونکہ یہی سرمایہ تر ان کے ساتھ بیٹھنا اٹھنا باتیں کرنا یہ اس کا ایک الگ ہی مزہ ہے.
0: بالکل بالکل,
2: وہ جو بندہ میٹر اچھا پڑتا ہے نا جن دوستوں کے ساتھ, ان کے ساتھ میں ٹائم گزارنا اور ان کے ساتھ گپ شپ لگانا جو ابھی بھی دوستیاں قائم ہیں, تو مجھے بہت اچھا لگتا ہے.
0: بالکل بالکل بالکل.
2: باقی ہمارے جتنے شمسی ریڈیو لسنر سب کے ممبران ہیں اور باقی سارے جتنے بھی ریڈیو کے لسنر ہیں ہمارے لیے قابل عزت ہیں, سب کو میری طرف سے السلام علیکم.
0: وعلیکم السلام.
2: اور ہنستے بستے رہیں, باقی بارش وغیرہ ہو رہی ہے اس میں نا, بارش کے موسم میں تھوڑا سا احتیاط کیا کریں کہ بجلی کے کھمبے وغیرہ سے آپ
0: دور رہیں. بالکل بالکل بالکل,
2: کچھ کرنٹ وغیرہ آنے کے چانسز ہوتے ہیں, اگر کہیں پہ تاریں آپ کو ننگی نظر آ رہی ہیں یا خراب.
0: بالکل, تو اس کے احتیاط کریں. چلے جی, اب ٹائم بہت کم ہے, آپ کا بہت بہت شکریہ احسن خان. ٹھیک ہے, اوکے جی اوکے جی, اللہ حافظ اللہ حافظ. بالکل, تو آپ نے ضرور ان سب چیزوں کو ذہن میں رکھنا ہے اور کوشش کرنے کی زیادہ باہر مت جائیں, کیونکہ پانی میں بھی پھر کرنٹ شامل ہو جاتا ہے. تو ایک اور کالر ہے, السلام علیکم, کون بات کر رہے ہیں, کہاں سے؟
3: نیم ٹیلر اشرف بازار.
0: ہاں جی ویلکم ٹو دی شو, کیا کہنا چاہیں گے؟
3: بارش بہت ہو رہی ہے, ڈیڑھ ڈیڑھ فٹ پانی کھڑا ہو گیا یہاں
0: پہ. او ہو ہو ہو, اچھا اچھا, ابھی میں باہر جاؤں گی تو مجھے پتا چلے گا کیا حالات ہیں. اچھا جی,
3: سات ہوٹل ہے وہاں پہ, کڑی کھوڑا بن رہا ہے.
0: کیا بات ہے کیا بات ہے, اور آپ انجوائے کر رہے ہیں؟ اچھا جی ٹھیک ہو گیا ٹھیک ہو. آپ نے ایک اور نئی آئٹم بتا دیا, وہ بھی جو بارش کے. چلے جی, آپ انجوائے کریں کڑھی پکوڑے کے ساتھ. جو شو کا ٹائم ہے نا اپنے اختتام کو پہنچتا ہے, تو امید کرتی ہوں کہ آپ کو شو بہت اچھا لگا ہوگا, پسند آیا ہوگا. انشاءاللہ ملاقات ہوگی آپ سے نیکسٹ شو پہ, نیکسٹ وینسڈے, اگر سانسوں نے ساتھ دیا تو ملیں گے اگلے بدھ تک. تب تک اپنا بہت خاص خیال رکھیے, خوش رہیے, خوشیاں بانٹتے رہیے. نیکسٹ ویک تک کے لیے اللہ حافظ.
4: Coming up next, 101 News Headlines.

और वन एफएम पाकिस्तान आपका अपना फैमिली स्टेशन, और इस वक्त आप पूरी दुनिया में हमारे प्रोग्राम को सुन रहे हैं। अगर आप हमारे जो लाइव स्ट्रीमिंग को एंजॉय कर रहे हैं हमारे ऐप के ज़रिए भी, और अगर आप रेडियो पाकिस्तान का ऐप अपने मोबाइल फ़ोन पर इंस्टॉल कर लेंगे तो आपको रेडियो पाकिस्तान के सभी चैनल्स जो है वो सुनने को मिलेंगे। इसके अलावा आप हमारी वेबसाइट पर भी जा सकते हैं जिसका एड्रेस है www.radio.gov.pk। इस पे जाके भी आप हमारी लाइव स्ट्रीमिंग को एंजॉय कर सकते हैं। 101 FM पाकिस्तान के लाहौर स्टूडियो से मैं आपका मेज़बान वसीम अहमद आपके साथ तीन बज चुके हैं, एक घंटा हमारे पास और है। इसमें आपके मजीद मैसेजेस, आपके पैगाम प्रोग्राम में शामिल करूँगा, और शायरी तो डेफिनेटली होती रहेगी। एक शेर याद आ रहा है, जवाब दे नहीं सकती जुबान शौक मेरे, जवाब दे नहीं सकती जुबान शौक मेरी, कुछ सदा से कोई हम कलाम होता है। कुछ लोग इतने दिलनशील है जैसे बात करते हैं, इतनी खूबसूरत मुस्कुराहट उनकी होती है, इतना मखसूस एक अलग लहजा होता है जो कि हमारे दिल से गुजरता हुआ हमारी रूह तक में सरायत कर जाता है। जो हमारे दिल में समाए हुए लोग होते हैं उनकी हर एक बात, उनका मुस्कुराना, उनका हंस के देखना, उनका नाराज होना, उनका गुस्से में आना, उनका किसी बात से चिढ़ जाना, उनका किसी बात पे रूठ जाना, उनका किसी बात पे हमें मनाना, हर चीज अपने अंदर एक खास कशिश रखती है, एक मोहब्बत जवान रखती है। और यही जो जवान है मोहब्बत है, ये जो जवान मोहब्बत है यही असल चीज है, ये दिल की गहराइयों तक पहुंच जाती है। जब आप किसी के साथ बहुत ज्यादा इन्वॉल्व होते हैं, बहुत ज्यादा मोहब्बत करते हैं, तो फिर हर चीज जो होती है वो आपको खूबसूरत लगती है। और अगर वो कोई बात आपसे मुखातिब भी हो तो उनको जवाब देना, उनकी बात को जवाब देना भूल जाते हैं, सिर्फ वो उनकी बात कानों में रस घोलने लगती है और एक जलतरंग सा बजना शुरू हो जाता है जो कि हमारे कानों में रस घोलता चला जाता है और हम उसी जलतरंग की खूबसूरत आवाज में गुम हो जाते हैं। तभी तो लोग कहते हैं कि ये दीवाना है, इस पे मोहब्बत की दीवानगी तारी है। दोबारा से ये शेर पढ़ूंगा, नसीरुद्दीन नसीर का शेर है, जवाब दे नहीं सकती जुबान शौक मेरी, कुछ सदा से कोई हम कलाम होता है। आप भी हमसे हम कलाम हो सकते हैं। और एक और मैसेज हम तक पहुंचा है, और ये पहुंचा है जनाब अनीला जी का। इन्होंने कहा जी थैंक यू, वाह कमाल, बहुत खूबसूरत आपने गाना गाया और बहुत सबको इन्होंने सलाम भेजा है। बहुत शुक्रिया जी, थैंक यू वेरी मच आपका अनिला जी। और मोहम्मद शहजाद एक दफ़ा फिर हमारे प्रोग्राम में शामिल है, तमाम सुनने वालों को सलाम। प्रोग्राम में सुन रहा हूँ और बहुत अच्छा लग रहा है, काश कि मैं आपसे बात भी कर सकता। बिल्कुल ठीक है जी, ऐसे ही है, मेरा भी दिल यही चाह रहा है कि हमारी लाइव बातचीत भी होती तो बहुत अच्छा लगता। और जनाब अलीम हेयर फ्रॉम इस्लामाबाद एक और SMS हम तक पहुँचा है। आप SMS ज़रूर कीजिए, SMS करने के लिए 101 लिखिए, स्पेस दीजिए, अपना नाम पैगाम लिखिए, भेज दीजिए 4471 पे। अलीम हेयर फ्रॉम इस्लामाबाद, अभी मैं और मेरा बेटा हॉस्पिटल में, इनकी जो मिसेज है ना वो उनको को वेट कर रहे हूँ जो बीमार थी और कुछ देर में डिस्चार्ज होने वाली हैं। वाह वाह वाह माशाल्लाह, चलिए शुक्र है अल्लाह का कि उनकी तबीयत ठीक हो गई। और जब तक आपका मैसेज मैं पढ़ रहा हूँ, मेरा ख्याल है कि इस वक्त तक आप डिस्चार्ज हो चुकी होंगी हॉस्पिटल से और आप खैर खैरियत से अपने घर की जान में रवान दुआ होंगे। इन्होंने कहा जी मेरा बेटा मेरे साथ है, उसको आप मोटिवेट करें कि परेशान नहीं होना। और बेटे का नाम जयान अहमद है और एज 7 years है। बिल्कुल ठीक है अलीम, सबसे पहले तो ये बहुत खुशी की बात है कि आपकी मिसेज जो है वो बिल्कुल माशाल्लाह से ठीक हो गई हैं और इंशाल्लाह और ज़्यादा सेहत उनकी अच्छी हो जाएगी जब वो घर पहुँचेगी। और जो रही बात जयान अहमद की, तो जयान अहमद भाईजान ज़रा इधर तो आना मेरे पास, देखो आपकी दुआओं से आपकी मामा जो है वो ठीक हुई हैं, ठीक है ना, ऐसे ही है ना।
تو آپ نے اب خوش ہونا ہے, خوشی خوشی ان کی خدمت کرنی ہے, ان سے آپ نے ان کو ان کے ساتھ پیاری پیاری باتیں کرنی ہے, ان سے پیار کرنا ہے اور اپنی دعائیں اور زیادہ کرنی ہے کہ اللہ تعالیٰ ان کو جلد سے جلد مکمل سے تندرستی عطا کریں. اور آپ نے بالکل بھی پریشان نہیں ہونا, پریشانی کا ٹائم تو گزر گیا, اب تو وہ بالکل ٹھیک ہیں اور انشاءاللہ اور زیادہ ٹھیک ہو جائیں گی. تو تمام ان لوگوں کے لیے بھی دعا کریں جو کہ ہاسپٹلز میں موجود ہیں, آپ بھی کیجئے, سبھی لوگ کریں کہ اللہ تعالیٰ ان سب کو صحت تندرستی دے, سب کی پریشانیاں جو ہیں وہ دور ہوں. اور زیان احمد بہت خوبصورت, بہت اچھا, بڑا پیارا بیٹا ہے, تو بچے ہم آپ سے یہی کہیں گے کہ آپ نے بالکل بھی پریشان نہیں ہونا اور اپنے پاپا کو بھی پریشان نہیں کرنا, بلکہ آپ نے خوشی خوشی سب کچھ کرنا ہے. اور اس سے بڑی خوشی کیا ہوگی کہ آپ کی ماما جو ہیں وہ اب ماشاءاللہ سے صحت یاب ہیں اور ہاسپٹل والوں نے چھٹی بھی دے دی ہے, ٹھیک ہو گیا. تو ہم آپ کا فیملی اسٹیشن ہیں اور آپ کے ساتھ ہمیشہ موجود رہتے ہیں, کسی بھی طرح کی کوئی بات آپ ہمارے ساتھ شیئر کریں گے تو یقین مانیے ہمارا دل بہت خوش ہوگا اور بہت اچھا لگے گا. اوکے جناب, کچھ اور ایس ایم ایس ہیں انہیں پروگرام میں شامل کرتے ہیں, اس کے بعد ہم فیس بک کی جانب بڑھیں گے. اگر آپ نے ابھی تک فیس بک پہ پیغام نہیں بھیجا نا تو پھر آپ سے ہم لڑائی کر لیں گے, ٹھیک ہے نا. تو اپنے کومنٹ ہمیں ضرور بھیجیے اور خاص طور پہ ماجبی کو کہیں گے کہ آپ کی پوئٹری ابھی تک نہیں پہنچی, روزی رضوانہ کی پوئٹری بھی نہیں ابھی تک پہنچی وہاں پہ. محمد علی رضوی لاہور کی لاہور سے ہمارے پروگرام میں شامل ہوئے ہیں اور انہوں نے لکھا ہے کہ جی کی محمد سے وفا تو نے تو ہم تیرے ہیں. بہت شکریہ جناب آپ کا پروگرام میں شامل ہونے کے لیے, بہت خوبصورت پیغام آپ کا, آپ کو ہم اپنے پروگرام میں ویلکم کہتے ہیں. عبد النور ہاشمی رواز گارڈن سے, اور انہوں نے کہا کہ کر کے محبت چھوڑ دیا اس نے, کیا اسیری ہے کیا رہائی ہے. واہ واہ واہ واہ واہ, کیا بات ہے کیا بات ہے. ٹاپک کے حوالے سے انہوں نے خوبصورت بات کی ہے کہ کیا محبت انسان کو آزاد کرتی ہے یا کسی ایک شخص کا اسیر بنا دیتی ہے. اور انہوں نے کہا کہ کر کے محبت چھوڑ دیا اس نے, کیا اسیری ہے کیا رہائی ہے. عبد النور ہاشمی آپ چھا گئے ہیں, بہت شکریہ. محمد علی رضوی لاہور سے ایک دفعہ پھر ہمارے پروگرام میں ان کا دوسری دفعہ میسج آیا ہے, بہت شکریہ محمد علی رضوی صاحب کہ آپ ہمارے پروگرام میں شامل ہو رہے ہیں. اسی طرح سے آپ کے فیس بک کے جو پیغامات ہیں ان کی طرف ہم بڑھتے ہیں اور دیکھتے ہیں کہ ہمارے ساتھ کتنے لوگ موجود ہیں. اور جناب حسن علی, نائس شو سر جی, بہت شکریہ حسن علی, ہم آپ کو اپنے پروگرام میں ویلکم کہتے ہیں, بہت شکریہ کہ آپ ہمارے پروگرام میں شامل ہوئے. اور جناب مہجبی کہتے ہیں کہ وسیم محبت اسیر بنا دیتی ہے, بیوٹیفل, کیا بات ہے. اتنا ہی جواب آپ کا اگر ہوتا نا تو کمال ہو جاتا. اسے آپ بھی بہت اچھی بات آپ نے لکھی ہے, انسان نہ جیت سکتا ہے نہ مر سکتا ہے, محبوب بات کر لے تو دل جی اٹھتا ہے اور محبوب بے رخی دکھائے تو دل خون کے آنسو روتا ہے. واہ واہ واہ, کیا بات ہے کیا بات ہے. ان کے جو پیغامات ہوتے ہیں, جو ان کی باتیں ہوتی ہیں, وہ دل کو شاد و آباد کر دیتی ہیں. اگر وہ خوشی کی باتیں ہوں, محبت کی بات ہو, التفات کی نظر ہو, ان کے دیکھے سے آ جاتی ہے جو رخ پہ رونق, وہ سمجھتے ہیں کہ بیمار کا حال اچھا ہے. یقین مانیے کسی کا جس سے آپ محبت کرتے ہیں اس کا ایک چھوٹا سا اشارہ بھی آپ کی طرف آ جائے نا, تھوڑا سا آپ کو یاد بھی کر لیں, آپ کو پتہ چل جائے, تو آپ کا طبیعت بہترین ہو جاتی ہے. وہ کہتے ہیں کہ جس سے آپ محبت کرتے ہیں اگر اس سے آپ 10 منٹ بات کر لیں, 5 منٹ بات کر لیں, تو وہ آپ کے لیے ایسے ہے کہ جیسے آپ نے 2, 4, 5, 6 دن ایک ہفتہ بہت ہی پرسکون گزارا ہو اور اس کے اندر بھرپور نیند لی ہو اور بہت خوشی آپ کو ملی ہو اپنی کسی بھی بات کی. اگر آپ کسی اپنے من چاہے شخص سے صرف 5 یا 10 منٹ بات کر لیتے ہیں, یہ ہوتی ہے محبت کی کشش اور محبت کی خوبصورتی. جس سے ہم محبت کرتے ہیں اس سے بات کرتے ہیں تو اور زیادہ خوبصورت ہو جاتا ہے. لوگ, اور طاہرہ مسعود کا پیغام ہم تک پہنچا ہے اور ان کی پوئٹری ہے کہ لوگ کہتے ہیں اجارا ہے تیرے جلووں پر, اتنے ارزاں تو نہیں ہیں تیرے دیوانے بھی, آتش عشق میں پتھر بھی پگھل جاتے ہیں.